0: आप सुन रहे हैं FM 92.6 UCP की दुनिया।
1: सामईन, वक्फे के बाद एक बार फिर खुशामदीद। अबू तालिब बनी हाशिम और बनी मुतलिब को जमा करते हैं। हालात की रफ्तार बदल चुकी थी, गर्दोपेश के माहौल में फर्क आ चुका था, लेकिन अबू तालिब के अंदेशे बरकरार थे। इन्हें मुशरिकीन की तरफ से अपने भतीजे के मुतालिक बराबर खतरा महसूस हो रहा था। वो पिछले वाकयात पर बराबर गौर कर रहे थे। मुशरिकीन ने इन्हें मुकाबला आरई की धमकी दी थी, फिर इनके भतीजे को अमारा बिन वलीद के एवज हासिल करके कत्ल करने के लिए सौदेबाजी की कोशिश की थी। अबू जहल एक भारी पत्थर लेकर इनके भतीजे का सर कुचलने उठा था। उकबा बिन अबी मोईत ने चादर लपेटकर गला घोंटने और मार डालने की कोशिश की थी। खताब का बेटा तलवार लेकर इनका काम तमाम करने निकला था। अबू तालिब इन वाकयात पर गौर करते तो इन्हें एक ऐसे संगीन खतरे की बू महसूस होती जिससे इनका दिल कांप उठता। इन्हें यकीन हो चुका था कि मुशरिकीन इनका अहद तोड़ने और इनके भतीजे को कत्ल करने का तहैया कर चुके हैं, और इन हालात में खुदा न खास्ता अगर कोई मुशरिक अचानक आप पर टूट पड़ा तो हमजा रजी अल्लाह तआला अन्हु या उमर रजी अल्लाह तआला अन्हु या कोई और शख्स क्या काम दे सकेगा। अबू तालिब के नज़दीक ये बात यकीनी थी और बहरहाल सही भी थी, क्योंकि मुशरिकीन एलानिया रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम के कत्ल का फैसला कर चुके थे, और इनके इसी फैसले की तरफ अल्लाह ताला के इस कौल में इशारा है, कर इन्होंने एक बात का तहैया कर रखा है तो हम भी तहैया किए हुए हैं। अब सवाल ये था कि इन हालात में अबू तालिब को क्या करना चाहिए। इन्होंने जब ये देखा कि कुरैश हर जानिब से इनके भतीजे की मुखालफत पर तुल पड़े हैं, तो इन्होंने अपने जदे आला अब्द मनाफ के दो साजादों हाशिम और मुतलिब से वजूद में आने वाले खानदानों को जमा किया और इन्हें दावत दी कि अब तक वो अपने भतीजे की हिफाजत और हमायत का जो काम तन्हा अंजाम देते रहे हैं अब इसे सब मिलकर अंजाम दें। अबू तालिब की ये बात अरबी हमियत की पेश नज़र इन दोनों खानदानों के सारे मुस्लिम और काफिर अफराद ने कबूल की। अलबत्ता सिर्फ अबू तालिब का भाई अबू लहब एक ऐसा फ़र्द था जिसने उसे मंजूर न किया और सारे ख़ानदान से अलग होकर मुशरिकीन कुरैश से जा मिला और उनका साथ दिया। सिर्फ 4 हफ्ते या इससे भी कम मुद्दत में मुशरिकीन को 4 बड़े बड़े धचके लग चुके थे, यानी हजरत हमजा रजी अल्लाह तआला अन्हु ने इस्लाम कबूल किया, फिर हजरत उमर रजी अल्लाह तआला अन्हु मुसलमान हुए, फिर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने इनकी पेशकश या सौदेबाजी मुस्तरद की, फिर कबीला बनी हाशिम और बनी मुतलब के सारे ही मुस्लिम काफिर अफराद ने एक होकर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की हिफाजत का अहदो पैमान किया। इससे मुशरिकीन चकरा गए, और इन्हें चकराना ही चाहिए था, क्योंकि इनकी समझ में आ गया कि अगर इन्होंने नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के कत्ल का इकदाम किया तो आपकी हिफाजत में मक्का की वादी मुशरिकीन के खून से लालाजार हो जाएगी, बल्कि मुमकिन है कि इनका मुकम्मल सफाया ही हो जाए। इसलिए इन्होंने कत्ल का मंसूबा छोड़कर जुल्म की एक और राह तजवीज़ की जो इनकी अब तक की तमाम जालमाना कार्रवाइयों से ज़्यादा संगीन थी। इस तजवीज़ के मुताबिक मुशरिकीन वादी मुहस्सब में खैफ बनी कनाना के अंदर जमा हुए और आपस में बनी हाशिम और बनी मुतलिब के खिलाफ ये अहदो पैमान किया कि ना इनसे शादी ब्याह करेंगे, न खरीदो फरोख्त करेंगे, ना इनके साथ उठे बैठेंगे, ना इनसे मेल जोल रखेंगे, ना इनके घरों में जाएंगे, ना इनसे बातचीत करेंगे, जब तक के वो रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कत्ल करने के लिए इनके हवाले ना कर दें। मुशरिकीन ने इस बायकॉट की दस्तावेज के तौर पर एक सहीफा लिखा जिसमें इस बात का अहदो पैमान किया गया था कि वो बनी हाशिम की तरफ से कभी भी किसी सुलह की पेशकश कबूल ना करेंगे, ना इनके साथ किसी तरह की मुरव्वत बरतेंगे, जब तक के वो रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कत्ल करने के लिए मुशरिकीन के हवाले ना कर दें। इब्ने कैम कहते हैं कि कहा जाता है कि ये सहीफा मंसूर बिन अक्रमा बिन आमिर बिन हाशिम ने लिखा था اور بعض کے نزدیک نظر بن حارث نے لکھا تھا، لیکن صحیح بات یہ ہے کہ لکھنے والا بغیث بن عامر بن ہاشم تھا۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے اس پر بد دعا کی اور اس کا ہاتھ شل ہو گیا۔ بہرحال یہ عہد و پیمان طے پا گیا اور صحیفہ خانہ کعبہ کے اندر لٹکا دیا گیا۔ اس کے نتیجے میں ابو لہب کے سوا بنی ہاشم اور بنی مطلب کے سارے افراد، خواہ مسلمان رہے ہوں یا کافر، سمٹ سمٹا کر شیب ابی طالب میں ہی رہ گئے۔ یہ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی بعثت کے ساتویں سال محرم کی چاند رات کا واقعہ ہے۔ 3 سال شیب ابی طالب نے۔ اس بائیکاٹ کے نتیجے میں حالات نہایت سنگین ہو گئے۔ غلے اور روزمرہ کے سامان کی آمد بند ہو گئی، کیونکہ مکے میں جو غلہ یا فروختنی سامان آتا تھا اسے مشرکین لپک کر خرید لیتے تھے، اس لیے محصورین کی حالت نہایت پتلی ہو گئی۔ انہیں پتے اور چمڑے کھانے پڑے۔ فاقہ کشی کا حال یہ تھا کہ بھوک سے بلکتے ہوئے بچوں اور عورتوں کی آوازیں گھاٹی کے باہر سنائی پڑتی تھی۔ ان کے پاس بمشکل ہی کوئی چیز پہنچ پاتی تھی، وہ بھی پسے پردہ۔ وہ لوگ حرمت والے مہینوں کے علاوہ باقی ایام میں اشیاء ضرورت کی خرید کے لیے گھاٹی سے باہر نکلتے بھی نہ تھے۔ وہ اگرچہ قافلوں سے سامان خرید سکتے تھے جو باہر سے مکہ آتے تھے، لیکن ان کے سامان کے دام بھی مکے والے اس قدر بڑھا کر خریدنے کے لیے تیار ہو جاتے تھے کہ محصورین کے لیے کچھ خریدنا مشکل ہو جاتا تھا۔ حکیم بن حزام، جو حضرت خدیجہ رضی اللہ تعالی عنہا کا بھتیجا تھا، کبھی کبھی اپنی پھوپھی کے لیے گیہوں بھجوا دیتا تھا۔ ایک بار ابو جہل سے سابقہ پڑ گیا، وہ غلہ روکنے پر اڑ گیا، لیکن ابو البختری نے مداخلت کی اور اسے اپنی پھوپھی کے پاس گیہوں بھجوانے دیا۔ ادھر ابو طالب کو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے بارے میں برابر خطرہ لگا رہتا تھا، اس لیے جب لوگ اپنے اپنے بستروں پر جاتے تو وہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے کہتے کہ تم اپنے بستر پر سو رہو۔ مقصد یہ ہوتا کہ اگر کوئی شخص آپ صلی اللہ علیہ وآلہ وسلم کو قتل کرنے کی نیت رکھتا ہو تو دیکھ لے کہ آپ صلی اللہ علیہ وآلہ وسلم کہاں سو رہے ہیں۔ پھر جب لوگ سو جاتے تو ابو طالب آپ صلی اللہ علیہ وآلہ وسلم کی جگہ بدل دیتے، یعنی اپنے بیٹوں، بھائیوں یا بھتیجوں میں سے کسی کو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے بستر پر سلا دیتے اور رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے کہتے کہ تم اس کے بستر پر چلے جاؤ۔ اس محصوری کے باوجود رسول اللہ صلی اللہ علیہ وآلہ وسلم اور دوسرے مسلمان حج کے ایام میں باہر نکلتے تھے اور حج کے لیے آنے والوں سے مل کر انہیں اسلام کی دعوت دیتے تھے۔ اس موقع پر ابو لہب کی جو حرکات ہوا کرتی تھی اس کا ذکر پچھلی نشستوں میں ہو چکا ہے۔ سامعین، وقت کی کمی کے باعث اپنے اس سلسلے کو ہم یہیں پر برخاست کریں گے۔ آپ سے انشاءاللہ ملاقات ہوگی اگلی نشست میں۔ اس کے ساتھ ہی قاسم بھٹی کو دیجیے اجازت۔ اللہ نگہبان۔

0: एक नया अंदाज,
1: एक नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन।
0: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहसो तकरार हो आने वाले वक्त की,
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP No. 1।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
2: अस्सलाम वालेकुम। FM 92.6 UCP की दुनिया के साथ मैं हूं आपका मेज़बान अहमद कमाल, और आप सुन रहे हैं फैकल्टी हार, जिसमें आज हम फैकल्टी ऑफ ह्यूमैनिटीज़ एंड सोशल साइंसेज की बात करेंगे। फैकल्टी ऑफ ह्यूमैनिटीज़ एंड सोशल साइंसेज में से आज हमारे पास PhD स्कॉलर मौजूद हैं, जिनके साथ हम बात करेंगे उनके वास्ट डिग्री, जो कि एक बहुत ही फेमस डिग्री बनती जा रही है पाकिस्तान में, और UCP में भी बहुत सारे स्टूडेंट्स में तालीम हासिल कर रहे हैं। तो आज हम बात करेंगे डॉक्टर वहीद अहमद खान, जो कि PhD स्कॉलर हैं और पिछले 5 साल HOD भी सर्व कर चुके हैं डिपार्टमेंट ऑफ IR में। तो सर, सबसे पहले आपका बहुत बहुत शुक्रिया कि आपने अपने कीमती वक्त में से हमें टाइम दिया। सर, मैं चाहता हूँ कि सबसे पहले आप अपना इंट्रोडक्शन खुद से थोड़ा करवा दें,
3: क्योंकि ये जो आवर है फैकल्टी आवर, ये जो है थोड़ा स्टूडेंट्स के लिए। मैं थोड़ी सी अपनी जर्नी जो पर्सनल है वो भी उसी में, क्योंकि जो एज ए स्टूडेंट जब मैं डिफरेंट फेजेस से गुजरा हूँ, तो IR जब मैंने भी किया, और आजकल भी जिस तरह कई स्टूडेंट हैं, कई नए नए प्रोग्राम्स या नई नई डिग्रीज आ रही हैं, तो वो काफी हद तक कन्फ्यूज हो जाते हैं। तो मैंने भी जब FA किया तो काफी लोगों का ये था कि जी CSS करना है ये वो, तो मैंने वो अपना BA कर लिया इंग्लिश लिटरेचर के साथ। फिर ये उस वक्त बिल्कुल इंटरनेशनल रिलेशंस की डिग्री बिल्कुल नहीं थी, अब तो मैं काफ़ी लोग जानते हैं इस चीज़ को, तो वो कन्फ्यूजिंग होता है। मैं समझता हूँ जब FA वगैरह करके बच्चा आता है, तो यहाँ भी हमारे अभी भी कई बच्चे आते हैं, उनको क्लू नहीं होता कि हमने आगे क्या करना है, क्या बनना है। कई डिग्रीज अब नई ऑफर हो चुकी हैं, तो उसी वाले से ये IR मेरे लिए, जब मैंने अपना BA के बाद गवर्नमेंट कॉलेज से मैंने किया BA, तो वो ये बल्कि लाहौर में कहीं भी इंटरनेशनल रिलेशंस नहीं हो रहा था उस वक्त, 20-25 साल पहले की बात है। तो किसी ने बताया जी वो इस्लामाबाद में है ये कायदे आज़म यूनिवर्सिटी में इंटरनेशनल रिलेशंस की डिग्री, तो मुझे बड़ा अपीलिंग किया कि जी उस वक्त बड़ा ट्रेंड चल रहा था कि जी बाहर जाने का ये वो सारा, तो मैं फिर उस वाले से इस्लामाबाद गया और वहाँ पे ये मैंने मास्टर्स किया, फिर MPhil किया वहाँ से। तो फिर मुझे एक किस्म का कह लें कि बहुत ज़्यादा इंटरेस्ट इसमें मज़ीद डिवेलप हुआ, और वहाँ से फिर ये जो PhD का एडमिशन मेरा हो गया स्कॉलरशिप वहाँ पे Purdue यूनिवर्सिटी यूनाइटेड स्टेट्स में, तो वहाँ मैंने अपना 6-7 साल में डिग्री कंप्लीट की PhD की, और फिर वहीं पे मैंने जो Kentucky है एक ब्रशा यूनिवर्सिटी Kentucky में, वहाँ पे 5 साल मैंने टीचिंग भी की, तो बड़ा अच्छा एक्सपीरियंस वहाँ भी हुआ। तो जब वापस आते हैं तो आप बड़ा आपका माइंड ओपन होता है, बड़ी चीज़ें जो है आपको, और जब वापस आके देखते हैं, तो वापस आके मैंने फिर यहाँ UMT में यूनिवर्सिटी ऑफ मैनेजमेंट टेक्नोलॉजी लाहौर में आके ज्वाइन किया था एज ए हेड ऑफ डिपार्टमेंट ही, वहाँ भी 3 साल मैंने वहाँ काम किया, और फिर दोबारा मुझे जाना पड़ा कैनेडा कुछ देर के लिए, और वापस मैं आया हूँ कि 5 साल पहले UCP में, तो UCP में हेड ऑफ डिपार्टमेंट मैंने 5 साल वहाँ पे किया। तो ये सारा जो है मेरा मेन कह लें कि जर्नी कह लें, और आई अंडरस्टैंड कि ये स्टूडेंट्स भी इन चीज़ों से गुजरते हैं, तो ये मेरा ख्याल है जो बाकी प्रोग्राम में हम कोशिश करेंगे जितना चीज़ें क्लैरिफाई कर सकें, क्योंकि एज ए स्टूडेंट जब मैं भी इस फेज से गुजरा हूँ कि बंदे को समझ नहीं आती, मार्केट में कई चीज़ें बड़ी तेज़ी से चेंज हो रही होती हैं, नई डिग्रीज आ रही हैं, नए स्किल्स की रिक्वायर्ड होते हैं, तो मेरा ख्याल उस वजह से जो है, और इस तरह के प्रोग्राम्स भी बड़ा अच्छा है कि स्टूडेंट्स को भी इसमें गाइडेंस हो, और साथ साथ उनके पेरेंट्स को भी, काफ़ी हद तक पेरेंट्स को भी। मैं जब IR में गया हूँ तो पूरे पाकिस्तान में किसी, इवन पेरेंट्स को भी नहीं पता होता था कि उस वक्त यही होता था जी मैं इंजीनियरिंग है या मेडिकल है या जनरल BA कर लेते हैं लोग, तो जब बल्कि मेरे पेरेंट्स या फैमिली वाले भी पूछते थे कि IA कौन सी डिग्री है, तुमने बनना क्या है। तो इस तरह की चीज़ें जो हैं वो अच्छा, हम कोशिश करेंगे, अब तो मेरा काफ़ी एक्सपोजर है, लेकिन फिर भी जो करियर में बच्चे हमारे कर रहे हैं, तो उनके लिए अच्छा है कि ये हम कुछ गाइडेंस प्रोवाइड कर सकें आज।
2: सर, जैसे अभी आपने बताया कि आपने लिटरेचर से IR में शिफ्ट किया था, तो लिटरेचर से IR में शिफ्ट करने की आपकी कोई बेसिक वजह?
3: مین تو تھا کہ لٹریچر میں جانے کی وجہ یہ نہیں تھی کہ میں ایم اے انگلش یا انگلش کا ٹیچر بننا چاہتا تھا. لٹریچر میں جانے کا مقصد یہ تھا کہ اس وقت یہ ٹرینڈ چل رہا تھا کہ جی اگر آپ نے سی ایس ایس وغیرہ, مین میرا سی ایس ایس کا آبجیکٹیو تھا. تو ابھی بھی میرا خیال ہے کافی حد تک بچے ایسے آتے ہیں کہ جو کہتے ہیں ہم نے سی ایس ایس کرنا ہے, آگے اس کو گورنمنٹ سروس میں کرنا ہے. تو مین موٹیویشن تو پہلے اس میں تھا, لیکن اس میں کچھ کسی نے یہ فردر بتایا کہ اگر آپ نے صحیح کرنا ہے اچھی طرح سی ایس ایس, جس طرح ایک گورنمنٹ کے فنکشننگ اور یہ وہ, تو وہ انٹرنیشنل ریلیشنز کی ڈگری. تو بی اے تو میں نے کر لیا, اس میں یہ ہوتا ہے کہ آپ کی انگلش ذرا بہتر ہو جاتی ہے. تو میرا کہہ لیں کہ کسی نے کہا جی ایم اے چلے بی اے تو آپ نے کر لیا, لیکن اب ماسٹرز جو ہے آپ اس میں انٹرنیشنل ریلیشنز میں کریں تاکہ اس کی زیادہ ریلیونس ہے. اور ابھی بھی ہمارے کافی بچے اس طرح آتے ہیں, اور ہم بھی اگر کسی کو گائیڈ کرتے ہیں کہ تو سی ایس ایس انٹرنیشنل ریلیشنز کے لیے, انٹرنیشنل ریلیشن سی ایس ایس کے لیے بڑا اچھا. تو میری مین موٹیویشن اس میں تھی, لیکن جب میں نے ماسٹرز کیا تو میرا پھر رجحان تھوڑا سا ریسرچ کی طرف ہو گیا. تو میں نے سی ایس ایس کی ٹائم دی ہی نہیں, میرا تھا کہ میں ابھی اب جو ہے نا ریسرچ اور ٹیچنگ, وہ بعض کا ایک چیز میں جاتے ہیں تو اس میں آپ کو زیادہ انٹرسٹ ڈیولپ ہو جاتا ہے. تو پھر میں نے وہ سی ایس ایس کو چھوڑ کے تو آگے ریسرچ کی طرف چلا گیا.
2: سر انٹرنیشنل ریلیشنز کی جو ڈگری ہے یہ بیسیکلی ہے کیا, اس میں کیا کیا بچوں کو پڑھنے کو ملتا ہے؟
3: اچھا انٹرنیشنل ریلیشنز اگر بیسیکلی تو یہ کہہ لیں کہ آج کل بلکہ اس کی مزید ریلیونس ہے. ابھی زیادہ دور کی بات نہیں ہے, 20 سال پہلے جب میں نے ماسٹرز وغیرہ کیا تھا تو یہ انٹرنیٹ بھی بہت ریئر ہوتا تھا یا سیل فون تو بالکل تھا ہی نہیں. تو لیکن اب یہ دیکھ لیں کہ وی آر ویری کنیکٹیڈ ٹو دا ورلڈ. تو ایک تو ٹائٹل سے بھی یہ ہے کہ جی انٹرنیشنل ریلیشنز کے جی گلوبل لیول کا یہ جو ہے ریلیشنز کا ہے. تو ٹیکنیکل چیزیں تو ڈفرینٹ ہیں, لیکن جو ہمارے اسٹوڈنٹس ہوتے ہیں انٹرنیشنل ریلیشنز کے یا یہ ڈگری کرنے کے بعد, آپ کو انٹرنیشنل ایکسپوجر ہو جاتا ہے کہ آپ ایک جو لوکل تھنکنگ سے نکل آتے ہیں. پھر آپ آج کل یہ اس کی مزید ریلیونس ہے کہ یہ آئی ٹی میں بھی لوگوں کا بچوں کا رجحان زیادہ ہونے کی وجہ یہی ہے کہ ہم وی آر لیونگ ان اے گلوبل ورلڈ. اب بچے جابز بھی گلوبل کر رہے ہیں, ایون آئی ٹی کے آگے بیٹھ کے اور یہ یوٹیوب وغیرہ میں بھی یہ وہ سارا, تو وی آر ان اے ویری گلوبل کائنڈ آف ورلڈ. تو اس کے لیے انٹرنیشنل ریلیشنز کی ڈگری جو ہے یہ آپ کو پریپیئر کرتی ہے. مینلی ہم اس کا فوکس تو ہوتا ہے کہ پالیٹکس امانگ نیشنز کے, جس طرح نیشنز میں یورپین یونین ہے, یونائٹڈ اسٹیٹس ہے, اس کا رول کیا ہے اپنا گلوبل لیول پہ, تو اس میں پاکستان کا انٹرنیشنل لیول پہ مقام کیا ہے. تو اسی کانٹیکس میں پھر آگے دوسری چیز ہے انٹرنیشنل آرگنائزیشنز ہیں, یونائٹڈ نیشنز اور یہ ساری چیزیں, این جی اوز ہیں, ملٹی نیشنل کارپوریشنز ہیں, ان سب کے بارے میں تھیوریٹیکل نالج بھی ہے اور پریکٹیکل چیزیں بھی ہیں, جس میں ہم ایک فلی پریپیئر کیا جاتا ہے اسٹوڈنٹ کو کہ وہ جتنے بھی پولیٹیکل ایسپیکٹ انٹرنیشنل لیول پہ, سوشل اسپیکٹ, کلچرل اسپیکٹ جو انٹرنیشنل لیول پہ ہوتے ہیں, تو اکنامک اسپیکٹ, جس طرح یہ آئی ٹی میں کافی بچے جو ہیں, ہمارے آئی آر کے بھی بچے کافی, جس طرح کانٹینٹ رائٹنگ ہے, دوسری چیزیں ہیں یہ جو آن لائن کئی اور کچھ تو مجھے بھی نہیں پتا, لیکن وہ انٹرنیشنل لیول پہ کافی جو ہے یہ چیزیں آپ کو ایکسپوجر ہو جاتا ہے. تو آئی آر کی ڈگری اوور آل اٹ پریپیئرز یو اباؤٹ انٹرنیشنل پولیٹیکل ہیپننگس, سوشل, کلچرل, ساری چیزیں, تو یو آر ایکسپوز ٹو اے براڈر کائنڈ آف سسٹم.
2: سر آپ کو 5 سال ہو گئے ہیں یو سی پی میں, جس میں آپ نے ایز اے ایچ او ڈی سرو کیا ہے, تو آپ کا ایز اے ایچ او ڈی ڈپارٹمنٹ آف آئی آر کے ساتھ کیسا ایکسپیرئنس رہا ہے؟
3: یہاں جی بڑا اچھا, یہ پرائیویٹ سیکٹر میں آئی سے دیٹ کمپیئر ٹو گورنمنٹ سیکٹر کے ریڈ ٹیپ بہت کم ہوتی ہے. تو ہم کوئی بھی انیشیٹو, اگر آپ ہیڈ آف ڈپارٹمنٹ ہیں کسی ڈپارٹمنٹ کے, تو یو کین انیشیٹ نیو ڈگریز, نیو پروگرامز, یو کین ٹیک سم انیشیٹو. تو پبلک سیکٹر میں بعض کا تو اپروول اور یہ وہ تھوڑا سا ریسٹرکٹیو چیزیں ہوتی ہیں. تو میرا بڑا اچھا اوور آل ایکسپیرئنس ہے یو سی پی کا. جب میں نے جوائن کیا تھا یو سی پی, اس وقت جو ہے بی ایس انٹرنیشنل ریلیشنز چل رہا تھا. میں نے جوائن کیا 2020 میں, میرے خیال 2017 میں جو بی ایس آئی آر جو ہے یہاں پہ ڈپارٹمنٹ کی بنیاد رکھی گئی تھی, تو بی ایس آئی آر صرف چل رہا تھا, اس کے بھی 4-5 سیمسٹر ہوئے تھے. تو میں نے جب آیا تو میں نے کہا اس کے فردر آگے چلیں. میں نے آتے ساتھ ہی اگلے سال ہم نے وہ ایم فل ماسٹرز کی جو ڈگری ہے انٹرنیشنل ریلیشنز میں, اس کو ایچ ای سی سے پروو کروا کے اس کو اسٹارٹ کیا, اور وہ بڑا کامیابی سے ابھی چل رہا ہے. تو بیسیکلی وہ اسکالرلی یا ریسرچ سائڈ پہ چیزیں چلی جاتی ہیں. تو ایم فل کا اس سے کسی بھی ڈپارٹمنٹ کے اصل میں اسٹرینتھ یہی ہوتی ہے کہ اس میں کتنا ریسرچ کلچر ہے, کتنی وہ چیزوں پہ ہو رہی ہے ریسرچ. تو ایم فل سے ہمارا بڑا اچھا بوسٹ ملا, اس میں بی ایس کے پروگرام کو بھی کافی ہوتا ہے. तो और फिर जो है अपना हमने पीएचडी शुरू की, अभी एक साल हो गया, तो उससे भी रिसर्च का तो डिपार्टमेंट की ग्राउंडिंग बड़ी स्ट्रांग हो जाती है। और रिसेंटली तकरीबन डेढ़ साल हो गया हमने बीएस पॉलिटिकल साइंस भी शुरू कर दिया, तो ये भी उसका एक हिस्सा कह लें, तो इसमें डोमेस्टिक पॉलिटिक्स पे ज्यादा फोकस है।
2: जी सर, ऐसी ये चीजें। लिसनर्स, अब हम लेंगे एक छोटी सी ब्रेक के बाद हम वापस आएंगे और सर से मजीद सवालात के बारे में पूछेंगे, जिसमें हम आईआर के स्कोप के बारे में पूछेंगे, यूसीपी की क्या अचीवमेंट्स हैं आईआर के हवाले से, ये सब कुछ हम सर से बात करेंगे। लेकिन मिलते हैं एक छोटे से ब्रेक के बाद। सुनते रहिए FM 92.6 यूसीबी की दुनिया।

0: एक नया अंदाज,
1: एक नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन।
0: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिबिल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहसो तकरार हो आने वाले वक्त की,
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP No. 1।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
2: अस्सलाम वालेकुम। FM 92.6 UCP की दुनिया के साथ मैं हूं आपका मेज़बान अहमद कमाल, और आप सुन रहे हैं फैकल्टी हार, जिसमें आज हम फैकल्टी ऑफ ह्यूमैनिटीज़ एंड सोशल साइंसेज की बात करेंगे। फैकल्टी ऑफ ह्यूमैनिटीज़ एंड सोशल साइंसेज में से आज हमारे पास PhD स्कॉलर मौजूद हैं, जिनके साथ हम बात करेंगे उनके वास्ट डिग्री, जो कि एक बहुत ही फेमस डिग्री बनती जा रही है पाकिस्तान में, और UCP में भी बहुत सारे स्टूडेंट्स में तालीम हासिल कर रहे हैं। तो आज हम बात करेंगे डॉक्टर वहीद अहमद खान, जो कि PhD स्कॉलर हैं और पिछले 5 साल HOD भी सर्व कर चुके हैं डिपार्टमेंट ऑफ IR में। तो सर, सबसे पहले आपका बहुत बहुत शुक्रिया कि आपने अपने कीमती वक्त में से हमें टाइम दिया। सर, मैं चाहता हूं कि सबसे पहले आप अपना इंट्रोडक्शन खुद से थोड़ा करवा दें,
3: क्योंकि ये जो आवर है फैकल्टी आवर, ये जो है थोड़ा स्टूडेंट्स के लिए। मैं थोड़ी सी अपनी जर्नी जो पर्सनल है वो भी उसी में, क्योंकि जो एज ए स्टूडेंट जब मैं डिफरेंट फेजेस से गुजरा हूँ, तो IR जब मैंने भी किया, और आजकल भी जिस तरह कई स्टूडेंट हैं, कई नए नए प्रोग्राम्स या नई नई डिग्रीज आ रही हैं, तो वो काफी हद तक कन्फ्यूज हो जाते हैं। तो मैंने भी जब FA किया तो काफी लोगों का ये था कि जी CSS करना है ये वो, तो मैंने वो अपना BA कर लिया इंग्लिश लिटरेचर के साथ। फिर ये उस वक्त बिल्कुल इंटरनेशनल रिलेशंस की डिग्री बिल्कुल नहीं थी, अब तो मैं काफ़ी लोग जानते हैं इस चीज़ को, तो वो कंफ्यूजिंग होता है। मैं समझता हूँ जब FA वगैरह करके बच्चा आता है, तो यहाँ भी हमारे अभी भी कई बच्चे आते हैं, उनको क्लू नहीं होता कि हमने आगे क्या करना है, क्या बनना है। कई डिग्रीज अब नई ऑफर हो चुकी हैं, तो उसी वाले से ये IR मेरे लिए, जब मैंने अपना BA के बाद गवर्नमेंट कॉलेज से मैंने किया BA, तो वो ये बल्कि लाहौर में कहीं भी इंटरनेशनल रिलेशंस नहीं हो रहा था उस वक्त, 20-25 साल पहले की बात है। तो किसी ने बताया जी वो इस्लामाबाद में है ये कायदे आज़म यूनिवर्सिटी में इंटरनेशनल रिलेशंस की डिग्री, तो मुझे बड़ा अपीलिंग किया कि जी उस वक्त बड़ा ट्रेंड चल रहा था कि जी बाहर जाने का ये वो सारा, तो मैं फिर उस वाले से इस्लामाबाद गया और वहाँ पे ये मैंने मास्टर्स किया, फिर MPhil किया वहाँ से। तो फिर मुझे एक किस्म का कह लें कि बहुत ज़्यादा इंटरेस्ट इसमें मज़ीद डिवेलप हुआ, और वहाँ से फिर ये जो PhD का एडमिशन मेरा हो गया स्कॉलरशिप वहाँ पे Purdue यूनिवर्सिटी यूनाइटेड स्टेट्स में, तो वहाँ मैंने अपना 6-7 साल में डिग्री कंप्लीट की PhD की, और फिर वहीं पे मैंने जो Kentucky है एक ब्रशा यूनिवर्सिटी Kentucky में, वहाँ पे 5 साल मैंने टीचिंग भी की, तो बड़ा अच्छा एक्सपीरियंस वहाँ भी हुआ। तो जब वापस आते हैं तो आप बड़ा आपका माइंड ओपन होता है, बड़ी चीज़ें जो है आपको, और जब वापस आके देखते हैं, तो वापस आके मैंने फिर यहाँ UMT में यूनिवर्सिटी ऑफ मैनेजमेंट टेक्नोलॉजी लाहौर में आके ज्वाइन किया था एज ए हेड ऑफ डिपार्टमेंट ही, वहाँ भी 3 साल मैंने वहाँ काम किया, और फिर दोबारा मुझे जाना पड़ा कैनेडा कुछ देर के लिए, और वापस मैं आया हूँ कि 5 साल पहले UCP में, तो UCP में हेड ऑफ डिपार्टमेंट मैंने 5 साल वहाँ पे किया। तो ये सारा जो है मेरा मेन कह लें कि जर्नी कह लें, और आई अंडरस्टैंड कि ये स्टूडेंट्स भी इन चीज़ों से गुजरते हैं, तो ये मेरा ख्याल है जो बाकी प्रोग्राम में हम कोशिश करेंगे जितना चीज़ें क्लैरिफाई कर सकें, क्योंकि एज ए स्टूडेंट जब मैं भी इस फेज से गुजरा हूँ कि बंदे को समझ नहीं आती, मार्केट में कई चीज़ें बड़ी तेज़ी से चेंज हो रही होती हैं, नई डिग्रीज आ रही हैं, नए स्किल्स की रिक्वायर होते हैं, तो मेरा ख्याल उस वजह से जो है, और इस तरह के प्रोग्राम्स भी बड़ा अच्छा है कि स्टूडेंट्स को भी इसमें गाइडेंस हो, और साथ साथ उनके पेरेंट्स को भी, काफ़ी हद तक पेरेंट्स को भी। मैं जब IR की में गया हूँ तो पूरे पाकिस्तान में किसी इवन पेरेंट्स को भी नहीं पता होता था कि उस वक्त यही होता था जी मैं इंजीनियरिंग है या मेडिकल है या जनरल BA कर लेते हैं लोग, तो जब बल्कि मेरे पेरेंट्स या फैमिली वाले भी पूछते थे कि IA कौन सी डिग्री है, तुमने बनना क्या है। तो इस तरह की चीज़ें जो हैं वो अच्छा, हम कोशिश करेंगे, अब तो मैं काफ़ी एक्सपोजर है, लेकिन फिर भी जो करियर में बच्चे हमारे कर रहे हैं, तो उनके लिए अच्छा है कि ये हम कुछ गाइडेंस प्रोवाइड कर सकें आज।
2: सर, जैसे अभी आपने बताया कि आपने लिटरेचर से IR में शिफ्ट किया था, तो लिटरेचर से IR में शिफ्ट करने की आपकी कोई बेसिक वजह?
3: مین تو تھا کہ لٹریچر میں جانے کی وجہ یہ نہیں تھی کہ میں ایم اے انگلش یا انگلش کا ٹیچر بننا چاہتا تھا. لٹریچر میں جانے کا مقصد یہ تھا کہ اس وقت یہ ٹرینڈ چل رہا تھا کہ جی اگر آپ نے سی ایس ایس وغیرہ, مین میرا سی ایس ایس کا آبجیکٹیو تھا. تو ابھی بھی میرا خیال ہے کافی حد تک بچے ایسے آتے ہیں کہ جو کہتے ہیں ہم نے سی ایس ایس کرنا ہے, آگے اس کو گورنمنٹ سروس میں کرنا ہے. تو مین موٹیویشن تو پہلے اس میں تھا, لیکن اس میں کچھ کسی نے یہ فردر بتایا کہ اگر آپ نے صحیح کرنا ہے اچھی طرح سی ایس ایس, جس طرح گورنمنٹ کے فنکشننگ اور یہ وہ, تو وہ انٹرنیشنل ریلیشنز کی ڈگری. تو بی اے تو میں نے کر لیا, اس میں یہ ہوتا ہے کہ آپ کی انگلش ذرا بہتر ہو جاتی ہے. تو میرا کہہ لیں کہ کسی نے کہا جی ایم اے چلے بی اے تو آپ نے کر لیا, لیکن اب ماسٹرز جو ہے آپ اس میں انٹرنیشنل ریلیشنز میں کریں تاکہ اس کی زیادہ ریلیونس ہے. اور ابھی بھی ہمارے کافی بچے اس طرح آتے ہیں, اور ہم بھی اگر کسی کو گائیڈ کرتے ہیں کہ تو سی ایس ایس انٹرنیشنل ریلیشنز کے لیے, انٹرنیشنل ریلیشن سی ایس ایس کے لیے بڑا اچھا. تو میری مین موٹیویشن اس میں تھی, لیکن جب میں نے ماسٹرز کیا تو میرا پھر رجحان تھوڑا سا ریسرچ کی طرف ہو گیا. پھر میں نے سی ایس ایس کی ٹائم دی ہی نہیں, میرا تھا کہ میں ابھی اب جو ہے نا ریسرچ اور ٹیچنگ, وہ بعض کا ایک چیز میں جاتے ہیں تو اس میں آپ کو زیادہ انٹرسٹ ڈیولپ ہو جاتا ہے. تو پھر میں نے وہ سی ایس ایس کو چھوڑ کے تو آگے ریسرچ کی طرف چلا گیا.
2: سر انٹرنیشنل ریلیشنز کی جو ڈگری ہے یہ بیسیکلی ہے کیا, اس میں کیا کیا بچوں کو پڑھنے کو ملتا ہے؟
3: اچھا انٹرنیشنل ریلیشنز اگر بیسیکلی تو یہ کہہ لیں کہ آج کل بلکہ اس کی مزید ریلیونس ہے. ابھی زیادہ دور کی بات نہیں ہے, 20 سال پہلے جب میں نے ماسٹرز وغیرہ کیا تھا تو یہ انٹرنیٹ بھی بہت ریئر ہوتا تھا یا سیل فون تو بالکل تھا ہی نہیں. تو لیکن اب یہ دیکھ لیں کہ وی آر ویری کنیکٹیڈ ٹو دا ورلڈ. تو ایک تو ٹائٹل سے بھی یہ ہے کہ جی انٹرنیشنل ریلیشنز, کہ جی گلوبل لیول کا یہ جو ہے ریلیشنز کا ہے. تو ٹیکنیکل چیزیں تو ڈفرینٹ ہیں, لیکن جو ہمارے اسٹوڈنٹس ہوتے ہیں انٹرنیشنل ریلیشنز کے یا یہ ڈگری کرنے کے بعد, آپ کو انٹرنیشنل ایکسپوجر ہو جاتا ہے کہ آپ ایک جو لوکل تھنکنگ سے نکل آتے ہیں. پھر آپ آج کل یہ اس کی مزید ریلیونس ہے کہ یہ آئی ٹی میں بھی لوگوں کا بچوں کا رجحان زیادہ ہونے کی وجہ یہی ہے کہ ہم وی آر لیونگ ان اے گلوبل ورلڈ. اب بچے جابز بھی گلوبل کر رہے ہیں, ایون آئی ٹی کے آگے بیٹھ کے اور یہ یوٹیوب وغیرہ میں بھی یہ وہ سارا, تو وی آر ان اے ویری گلوبل کائنڈ آف ورلڈ. تو اس کے لیے انٹرنیشنل ریلیشنز کی ڈگری جو ہے یہ آپ کو پریپیئر کرتی ہے. مینلی ہم اس کا فوکس تو ہوتا ہے کہ پالیٹکس امانگ نیشنز, کے جس طرح نیشنز میں یورپین یونین ہے, یونائٹڈ اسٹیٹس ہے, اس کا رول کیا ہے اپنا گلوبل لیول پہ, تو اس میں پاکستان کا انٹرنیشنل لیول پہ مقام کیا ہے. تو اسی کانٹیکس میں پھر آگے دوسری چیز ہے انٹرنیشنل آرگنائزیشنز ہیں, یونائٹڈ نیشنز اور یہ ساری چیزیں, این جی اوز ہیں, ملٹی نیشنل کارپوریشنز ہیں, ان سب کے بارے میں تھیوریٹیکل نالج بھی ہے اور پریکٹیکل چیزیں بھی ہیں, جس میں ہم ایک فلی پریپیئر کیا جاتا ہے اسٹوڈنٹ کو کہ وہ جتنے بھی پولیٹیکل ایسپیکٹ انٹرنیشنل لیول پہ, سوشل ایسپیکٹ, کلچرل ایسپیکٹ جو انٹرنیشنل لیول پہ ہوتے ہیں, تو اکنامک ایسپیکٹ, جس طرح یہ آئی ٹی میں کافی بچے جو ہیں, ہمارے آئی آر کے بھی بچے کافی, جس طرح کانٹینٹ رائٹنگ ہے, دوسری چیزیں ہیں یہ جو آن لائن کئی اور کچھ تو مجھے بھی نہیں پتا, لیکن وہ انٹرنیشنل لیول پہ کافی جو ہے یہ چیزیں آپ کو ایکسپوجر ہو جاتا ہے. تو آئی آر کی ڈگری اوور آل اٹ پریپیئرز یو اباؤٹ انٹرنیشنل پولیٹیکل ہیپننگس, سوشل, کلچرل ساری چیزیں, تو یو آر ایکسپوز ٹو اے براڈر کائنڈ آف سسٹم.
2: سر آپ کو 5 سال ہو گئے ہیں یو سی پی میں, جس میں آپ نے ایز اے ایچ او ڈی سرو کیا ہے, تو آپ کا ایز اے ایچ او ڈی ڈپارٹمنٹ آف آئی آر کے ساتھ کیسا ایکسپیرئنس رہا ہے؟
3: یہاں جی بڑا اچھا, یہ پرائیویٹ سیکٹر میں آئی سے دیٹ کمپیئر ٹو گورنمنٹ سیکٹر کی ریڈ ٹیپ بہت کم ہوتی ہے. تو ہم کوئی بھی انیشیٹو, اگر آپ ہیڈ آف ڈپارٹمنٹ ہیں کسی ڈپارٹمنٹ کے, تو یو کین انیشیٹ نیو ڈگریز, نیو پروگرامز, یو کین ٹیک سم انیشیٹیوز. تو پبلک سیکٹر میں بعض کا تو اپروول اور یہ وہ تھوڑا سا ریسٹرکٹیو چیزیں ہوتی ہیں. تو میرا بڑا اچھا اوور آل ایکسپیرینس ہے یو سی پی کا. جب میں نے جوائن کیا تھا یو سی پی, اس وقت جو ہے بی ایس انٹرنیشنل ریلیشنز چل رہا تھا. میں نے جوائن کیا 2020 میں, میرے خیال 2017 میں جو بی ایس آئی آر جو ہے یہاں پہ ڈپارٹمنٹ کی بنیاد رکھی گئی تھی, تو بی ایس آئی آر صرف چل رہا تھا, اس کے بھی 4-5 سیمسٹر ہوئے تھے. تو میں نے جب آیا تو میں نے کہا اس کے فردر آگے چلیں. میں نے آتے ساتھ ہی اگلے سال ہم نے وہ ایم فل ماسٹرز کی جو ڈگری ہے انٹرنیشنل ریلیشنز میں, اس کو ایچ ای سی سے پروو کروا کے اس کو اسٹارٹ کیا, اور وہ بڑا کامیابی سے بھی چل رہا ہے. تو بیسیکلی وہ اسکالرلی یا ریسرچ سائڈ پہ چیزیں چلی جاتی ہیں. تو ایم فل کا اس سے کسی بھی ڈپارٹمنٹ کے اصل میں اسٹرینتھ یہی ہوتی ہے کہ اس میں کتنا ریسرچ کلچر ہے, کتنی وہ چیزوں پہ ہو رہی ہے ریسرچ. تو ایم فل سے ہمارا بڑا اچھا بوسٹ ملا, اس میں بی ایس کے پروگرام کو بھی کافی ہوتا ہے. तो और फिर जो है अपना हमने पीएचडी शुरू की, अभी एक साल हो गया, तो उससे भी रिसर्च का तो डिपार्टमेंट की ग्राउंडिंग बड़ी स्ट्रांग हो जाती है। और रिसेंटली तकरीबन डेढ़ साल हो गया हमने बीएस पॉलिटिकल साइंस भी शुरू कर दिया, तो ये भी उसका एक हिस्सा कह लें, तो इसमें डोमेस्टिक पॉलिटिक्स पे ज्यादा फोकस है।
2: जी सर, ऐसी ये चीजें। लिसनर्स, अब हम लेंगे एक छोटी सी ब्रेक के बाद हम वापस आएंगे और सर से मजीद सवालात के बारे में पूछेंगे, जिसमें हम आईआर के स्कोप के बारे में पूछेंगे, यूसीपी की क्या अचीवमेंट्स हैं आईआर के हवाले से, ये सब कुछ हम सर से बात करेंगे। लेकिन मिलते हैं एक छोटे से ब्रेक के बाद। सुनते रहिए FM 92.6 UCB की दुनिया।